सेवाबाट बोलिरहेका छौँ र अब प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। तौन श्रोता कार्यक्रमको प्रथम प्रस्तुति स्वीकार्नुहोस् नरेन्द्र गुरुङ, डेजी बडाइली अनि साथीहरूको स्वरमा।

0: लोक तथा आधुनिक गीतहरूको प्रसारणपछि श्रोतावा पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। भारत र इटली आर्थिक सम्बन्धलाई अझ गहिरो बनाउन भारत मध्य पूर्व युरोप आर्थिक करिडोरलाई थप विकसित गर्न सहमत भएका छन्। सरकारले उपभोक्ता पेशेवर र सौन्दर्य क्लिनिकहरूलाई कुनै पनि कस्मेटिक उत्पादलाई इन्जेक्सनको रूपमा प्रयोग गर्नमा प्रतिबन्ध लगाएको छ। केन्द्रले इबोला रोगले प्रभावित देशहरूबाट आउने वा ट्रान्जिट गर्ने यात्रीहरूका लागि स्वास्थ्य परामर्श जारी गरेको छ। पश्चिम बंगाल सरकारले तत्काल प्रभावबाट राज्यका सबै मदरसाहरूमा बिहानको प्रार्थना सभामा वन्दे मातरम गाउन अनिवार्य गरेको छ। तमिलनाडुमा मुख्यमन्त्री श्री जोसेफ विजयको नेतृत्वमा रहेको क्याबिनेटको विस्तार गरी 32 सदस्य गरिएको छ, जसमा 4 महिला मन्त्री पनि सामेल छन्। र आइपीएल क्रिकेटमा आज अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स बीच भिडन्त हुनेछ। अब समाचार विस्तारमा। भारत अनि इटलीले व्यापार, निवेश अनि सप्लाई चेनको मजबुतीका लागि भारत मध्य पूर्व युरोप आर्थिक करिडोरलाई अझ विकसित गर्न सहमति जनाएका छन्। एक संयुक्त बयानमा प्रधानमन्त्री नरेन्द्र मोदी अनि इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले भारत मध्य पूर्व युरोप आर्थिक करिडोरमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो। दुवै नेताहरूको विश्वास छ कि वैश्विक व्यापार, सम्पर्क अनि समृद्धिलाई बढावा दिनमा यस करिडोरमा महत्वपूर्ण क्षमता छ।
2: हमने हमारी भावी साझेदारी को और सशक्त बनाने के लिए विस्तृत रूप से चर्चा की। भारत इटली जॉइंट स्ट्रेटेजिक एक्शन प्लान 2025-2029 हमारी साझेदारी को एक प्रैक्टिकल और फ्यूचरिस्टिक ढांचा प्रदान करता है। हम इस पर समयबद्ध तरीके से आगे बढ़ रहे हैं। हमारे साझा प्रयासों में द्विपक्षीय व्यापार 20 बिलियन यूरो के लक्ष्य की ओर तेजी से बढ़ रहा है।
1: रोममा प्रधानमन्त्री नरेन्द्र मोदीसितको एक संयुक्त वक्तव्यमा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले भारत मध्य पूर्व युरोप आर्थिक करिडोरलाई एक प्रमुख सम्पर्क अनि आर्थिक करिडोर बताउनुभयो, जसले युरोप मध्य पूर्व अनि भारतलाई जोड्दछ, जसमा व्यापार, निवेश अनि सप्लाई चेनलाई मजबुतीको क्षमता छ। सुश्री मेलोनीले भन्नुभयो, यी क्षेत्रबीच आपसी जोडाउलाई मजबुत गर्न एक महत्वपूर्ण प्राथमिकता बनेको छ। उहाँले भन्नुभयो, दुवै देश यस करिडोर को विकासको जोरदार समर्थन गर्दछ। इटलीकी प्रधानमन्त्रीले भन्नुभयो, भारत अनि इटली अन्तर्राष्ट्रिय स्थिरता, आर्थिक सुरक्षा, मजबुत सप्लाई चेन, शान्ति अनि समावेशी विकास लगायत प्रमुख वैश्विक चुनौतीहरूमा एकजस्ता विचार राख्दछ। प्रधानमन्त्री नरेन्द्र मोदी 5 देशहरूको सफल भ्रमणपछि स्वदेश आइपुग्नु भएको छ। श्री मोदी संयुक्त अरब अमिरात, नेदरल्यान्ड्स, स्वेडन, नर्वे र इटलीको भ्रमणमा हुनुहुन्थ्यो। रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई खाद्य तथा कृषि संगठनको एग्रिकोला मेडलद्वारा सम्मानित गरिएकोमा बधाई दिनुभएको छ। सोसियल मिडिया पोस्टमा श्री सिंहले भन्नुभयो, यो सम्मानले

0: खाद्य सुरक्षालाई सुदृढ पार्ने, टिकाउ कृषिलाई बढावा दिने र ग्रामीण विकासलाई गति दिने श्री मोदीको उत्कृष्ट नेतृत्वलाई दर्शाउँदछ। उहाँले भन्नुभयो, किसानहरूलाई सशक्त बनाउने र कृषि पूर्वाधारको आधुनिकीकरण गर्नदेखि लिएर कल्याणकारी योजनाहरूको लाभ सबैभन्दा गरिब मानिसहरूसम्म पुग्ने कुरा सुनिश्चित गर्नेसम्म प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतको कृषि क्षेत्रको रूपान्तरणलाई विश्वव्यापी रूपमा मान्यता दिएको छ। रक्षा मन्त्रीले प्रधानमन्त्रीलाई रोयल नर्वेजियन अर्डर अफ मेरिटको ग्रान्ड क्रस र स्वीडेनको रोयल अर्डर अफ द पोलर स्टारले सम्मानित गरिएकोमा बधाई दिनुभयो। उहाँले भन्नुभयो, यी सम्मानहरूले श्री मोदीको नेतृत्वमा भारतप्रति बढ्दो सम्मान र विश्वव्यापी मञ्चमा यसको बढ्दो प्रतिष्ठालाई दर्शाउँदछ। सरकारले भनेको छ कि कुनै पनि कस्मेटिक उत्पादलाई उपभोक्ताहरू, पेशेवरहरू र सौन्दर्य क्लिनिकहरूले इन्जेक्सनको रूप प्रयोग गर्न अनुमति दिँदैनन्। केन्द्रीय औषधि मानक नियन्त्रण संगठन CDSCOले कस्मेटिकको प्रयोग मानव शरीरमा प्रयोग र स्प्रे गर्न मात्र गर्ने जनाएको छ। कस्मेटिक्सको प्रयोग मानव शरीरलाई सफा गर्न, सुन्दर बनाउन, यसको आकर्षण बढाउन र यसको रूप परिवर्तन गर्न मात्र गरिन्छ। कस्मेटिक उत्पादनमा निषेधित सामग्रीको प्रयोग, लेबलमा भ्रामक दावी, उपचारका लागि कस्मेटिकको प्रयोग र सुई लगाएर कस्मेटिकको प्रयोग गर्नु ऐन र नियमको उल्लङ्घन मानिनेछ। संघ लोक सेवा आयोग UPSCले यस वर्ष भारतीय प्रशासनिक सेवा प्रारम्भिक परीक्षाका लागि केन्द्रहरूमा भिड कम गर्नका लागि भुवनेश्वर, कानपुर अनि मेरठमा 3 नयाँ परीक्षा केन्द्र सुरु गरेको छ। यसका साथै केन्द्रहरूको कुल संख्या 83 भएको छ। आयोग अनुसार 23,000 उम्मेद्वारहरूले यी नयाँ केन्द्रहरूका लागि आवेदन गरेका छन्। स्वास्थ्य सेवा महानिदेशालयले इबोला रोग प्रभावित देशहरूबाट आउने वा ट्रान्जिट गर्ने यात्रीहरूका लागि एक परामर्श जारी गरेको छ। यसका अनुसार काङ्गो लोकतान्त्रिक गणराज्य, युगान्डा र दक्षिण सुडान लगायत प्रभावित देशहरूको भ्रमण गरेका यात्रीहरूलाई ज्वरो, टाउको दुख्ने, मांसपेशी दुख्ने, बिना कारण रक्तस्राव र उल्टी जस्ता लक्षणहरू देखा परे मा तुरन्तै चिकित्सा सहायता लिन आग्रह गरिएको छ। संदिग्ध वा पुष्टि भएका इबोला बिरामीहरूको रगत र शरीरको तरल पदार्थको प्रत्यक्ष सम्पर्कमा आएका यात्रीहरूले आव्रजन जाँच गर्नु अघि तुरन्तै विमानस्थल स्वास्थ्य अधिकारीलाई जानकारी गराउनु पर्नेछ। अधिकारीहरूले भनेका छन् कि आगमनको 21 दिनभित्र यस्ता लक्षणहरू अनुभव गर्ने कुनै पनि यात्रीले तुरन्तै चिकित्सा सहायता लिनुपर्छ र स्वास्थ्य अधिकारी यात्रीहरूलाई आफ्नो यात्रा इतिहास बारे जानकारी दिनुपर्नेछ। यात्रीहरूलाई सुरक्षा सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरूको पालना गर्न स्वास्थ्य जाँच र सार्वजनिक स्वास्थ्य उपायहरूमा सहयोग गर्न सल्लाह दिएको छ। पश्चिम बंगाल सरकारले राज्यका सबै मदरसाहरूमा बिहानको प्रार्थना सभा अवधि वन्दे मातरम राष्ट्रिय गीत तत्काल प्रभावले अनिवार्य गरेको छ। यो आदेश मदरसा शिक्षा निदेशालयद्वारा जारी गरिएको हो। अधिसूचना अनुसार यो निर्देश सरकारी मोडल मदरसाहरू, सरकारी सहायता प्राप्त मदरसाहरू, मान्यता प्राप्त गैर सहायता प्राप्त मदरसाहरू साथै अल्पसंख्यक मामिला अनि मदरसा शिक्षा विभाग अन्तर्गत सञ्चालित अनुमोदित शिशु शिक्षा केन्द्रहरू अनि माध्यमिक शिक्षा केन्द्रहरूमा लागू हुनेछ। अधिकारीहरूले बताए अनुसार यो कदमको उद्देश्य विभाग अन्तर्गत आउने सबै शैक्षणिक संस्थानहरूमा प्रार्थना सभाको प्रक्रियाहरूमा एक रूपता ल्याउनु हो। यस आदेशलाई लागू गर्न जिल्ला मेजिस्ट्रेट, स्कूलका जिल्ला निरीक्षक अनि पश्चिम बंगाल मदरसा शिक्षा बोर्डलाई पठाइएको छ। यो घटनाक्रम राज्य सरकारद्वारा सबै सरकारी अनि सहायता प्राप्त स्कूलहरूमा वन्दे मातरम गाउन अनिवार्य गरिएको लगभग एक सातापछि अघि आएको हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
2: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
1: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: यो आकाशवाणी हो। तमिलनाडुमा जोसेफ विजयको नेतृत्वमा रहेको सरकारले आज आफ्नो मन्त्रीमण्डलको विस्तार गर्यो। यसले राज्यमा एक गठबन्धन मन्त्रीमण्डल गठनको लागि मार्ग प्रशस्त गरेको छ। कंग्रेस पार्टीका 2 सदस्य सहित 23 नयाँ मन्त्रीहरूलाई मन्त्रीमण्डलमा सामेल गरिएको छ। यो विस्तारका साथै मुख्यमन्त्री सी जोसेफ विजयलाई मिलाएर मन्त्रीमण्डलको कुल संख्या बढेर 32 पुगेको छ। लगभग 6 दशकपछि कंग्रेस अब राज्य क्याबिनेटमा फर्किएको छ। 1967 यो पहिलो पटक हो जब यस राष्ट्रिय पार्टीले तमिलनाडुको मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्ने अवसर पाएको छ। नयाँ मन्त्रीमण्डलमा 4 महिला मन्त्री पनि सामेल छन्। नयाँ सदस्यहरूलाई आज बिहान लोकभवनमा राज्यपाल विश्वनाथ अर्लेकरले शपथ ग्रहण गराउनुभयो।
3: मुख्यमंत्री जोसेफ विजय की नेतृत्व वाली 10 दिन पुरानी सरकार को कांग्रेस, वीसीके, सीपीआई, सीपीएम, आईयूएमएल और एआईएडीएमके के कुछ विधायकों का समर्थन मिला है। इससे पहले आज कैबिनेट में शामिल कांग्रेस के सदस्यों ने वरिष्ठ नेताओं के साथ श्री पेरुम्बुदूर में पूर्व प्रधानमंत्री राजीव गांधी स्मारक का दौरा कर उनकी पुण्यतिथि पर श्रद्धांजलि अर्पित की। वहीं सरकार का समर्थन करने वाले एआईएडीएमके ने आज लोक भवन में हुए मंत्रिमंडल विस्तार कार्यक्रम में हिस्सा नहीं लिया। चेन्नई से जॉय की रिपोर्ट के साथ समाचार कक्ष से मनोज।
0: रक्षा मन्त्री राजनाथ सिंह र दक्षिण कोरियाका देशभक्त तथा वयोवृद्ध मामिला मन्त्री क्वान ओह योलले आज सियोलको इमोनगक पार्कमा भारतीय समर स्मारकको संयुक्त रूपमा उद्घाटन गर्नुभयो। कोरिया युद्धको 75 वर्षको उपलक्ष्यमा निर्माण गरिएको यो स्मारक युद्धको समयमा भारतीय सेनाको 60 प्याराफिल्ड एम्बुलेन्स र कस्टोडियन फोर्स अफ इन्डियाद्वारा प्रदर्शित गरिएको साहस, बलिदान र मानवीय सेवाको लागि एक श्रद्धाञ्जली हो। आफ्नो सम्बोधनमा रक्षा मन्त्रीले कोरियाली प्रायद्वीपमा शान्ति र मानवीय सहायताप्रति भारतको योगदानको अमित विरासतको उल्लेख गर्नुभयो।
4: यह स्मारक करेज का सिंबल है, यह स्मारक कंपैशन का सिंबल है, यह स्मारक सैक्रिफाइस का सिंबल है, यह स्मारक भारत और कोरिया की जनता के बीच सदियों की मित्रता का भी संदेश दे रहा है। जब कोरियन पेनिनसुला युद्ध की त्रासदी में घिर गया था तब भारत ने ह्यूमैनिटी के प्रति अपना दायित्व बखूबी निभाया। शांति और सेवा के आदर्शों से प्रेरित होकर भारत ने अपनी 60 पैराफील्ड एम्बुलेंस यूनिट के माध्यम से इस बार में योगदान दिया।
0: स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले स्वास्थ्य सेवा प्रणालीहरूलाई नयाँ रूप दिन आर्टिफिसियल इन्टेलिजेन्स एआईको क्षमताको उल्लेख गर्दै भन्नुभयो, जहाँ एआई स्वास्थ्य सेवा पहुँचमा अपार अवसर प्रदान गर्दछ त्यहीँ यसलाई ठोस नियमहरू, गहन शोध अनि नैतिक निगरानीद्वारा सही दिशा दिन जरुरी छ। जिनेवामा 79 विश्व स्वास्थ्य सभा अवधि एक कार्यक्रमलाई सम्बोधित गर्दै श्री नड्डाले भन्नुभयो, भारतले एक दशकभन्दा अघि प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा 2015 डिजिटल इण्डिया पहलको सुरुवात गर्दै एक मजबुत डिजिटल आधार राख्नु भएको थियो। उहाँले भन्नुभयो, यो पहलको उद्देश्य भारतलाई एक डिजिटल रूपले सशक्त समाज अनि ज्ञान आधारित अर्थव्यवस्थामा परिणत गर्नु हो। भारतले संयुक्त राष्ट्र सुरक्षा परिषद यूएनएससीमा पाकिस्तानको नरसंहारको इतिहासको कडा निन्दा गरेको छ। सशस्त्र संघर्षमा नागरिकहरूको सुरक्षा सम्बन्धी हिजो राष्ट्रसंघ सुरक्षा परिषदको वार्षिक खुल्ला बहसमा बोल्दै राष्ट्रसंघमा भारतका स्थायी राजदूत हरीश पर्वत नेनीले भन्नुभयो, पाकिस्तानको अमानवीय व्यवहारले दशकौंदेखिको आफ्नो आन्तरिक विफलतालाई हिंसाको माध्यमबाट लुकाउन प्रयासलाई दर्शाउँदछ।
3: ये विडम्बना ही है कि पाकिस्तान ऐसे मुद्दों का जिक्र कर रहा है जो पूरी तरह से भारत के आंतरिक मामले हैं। अफगानिस्तान में संयुक्त राष्ट्र सहायता मिशन ने बताया है कि 2026 के पहले 3 महीने में अफगानिस्तान में 750 नागरिकों की मौतों के मामले दर्ज किए गए। एक तरफ अंतर्राष्ट्रीय कानून के ऊंचे सिद्धांतों की वकालत करना और दूसरी तरफ बेगुनाह नागरिकों को निशाना बनाना, ये सरासर दोहरा मानदंड है।
0: आज अन्तर्राष्ट्रिय चिया दिवस मनाइँदैछ। यो दिवस राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन FAO द्वारा मनाइने गरिन्छ। यस वर्षको विषय चिया बनाएर राख्नु, समुदायलाई सहयोग गर्नु रहेको छ। चिया उत्पादन र प्रसंस्करण लाखौं परिवारको आजीविकाको मुख्य स्रोत हो। यो उत्सवले चियाको टिकाउ उपभोग र व्यापारलाई बढावा दिँदछ र विश्वव्यापी क्षेत्रीय र राष्ट्रिय स्तरका सरोकारवालाहरूलाई यो सुनिश्चित गर्न अवसर प्रदान गर्दछ।
5: ठीक है, आ गए हो तो चाय पी के लौट जाते हैं।
6: चाय ये चाय।
7: आज अंतर्राष्ट्रीय चाय दिवस है। भारत के हर घर की रसोई से लेकर नुक्कड़ की टपरी तक चाय हमारी रग रग में बसती है। तभी तो किसी शायर ने क्या खूब लिखा है, तमाम शिकवे गिले भुला देती है, ये चाय है जनाब मुर्दों को भी जगा देती है। रिश्तों में जब भी थोड़ी कड़वाहट आने लगे, बस एक कप चाय महफिलें जमा देती है। चाहे वो सिरदर्द को मिनटों में गायब करने वाली कड़क मसाला चाय हो या फिर आज के फिटनेस फ्रीक युवाओं की पहली पसंद।
0: आइपीएल क्रिकेटमा आज बेलुकी अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गुजरात टाइटन्स अनि चेन्नई सुपर किङ्स बीच म्याच हुनेछ। म्याच बेलुकी 7:30 बजेदेखि खेलिनेछ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। भारत र इटली आर्थिक सम्बन्धलाई अझ गहिरो बनाउन तथा भारत मध्य पूर्व युरोप आर्थिक करिडोरलाई थप विकसित गर्न सहमत भएका छन्। सरकारले उपभोक्ता पेशेवर र सौन्दर्य क्लिनिकहरूलाई कुनै पनि कस्मेटिक उत्पादलाई इन्जेक्सनको रूपमा प्रयोग गर्नमा प्रतिबन्ध लगाएको छ। केन्द्रले इबोला रोगले प्रभावित देशहरूबाट आउने वा ट्रान्जिट गर्ने यात्रीहरूका लागि स्वास्थ्य परामर्श जारी गरेको छ। पश्चिम बंगाल सरकारले तत्काल प्रभावबाट राज्यका सबै मदरसाहरूमा बिहानको प्रार्थना सभामा वन्दे मातरम गाउन अनिवार्य गरेको छ। तमिलनाडुमा मुख्यमन्त्री सी जोसे विजयको नेतृत्वमा रहेको क्याबिनेटको विस्तार गरिएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
8: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक भूपेन्द्र शर्मा। विषय छ भारत इटली सम्बन्ध विकासको तयारी, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारत र इटली समृद्ध सांस्कृतिक सम्पदाको साथ प्राचीन सभ्यता हुन्। इटलीका बन्दरगाह सहरहरू प्राचीन मसलाको मार्गमा महत्त्वपूर्ण व्यापारिक केन्द्रहरू थिए। भेनिसका व्यापारी मार्को पोलोले 13 शताब्दीमा आफ्नो पूर्व यात्राको क्रममा भारतको भ्रमण गरे र आफ्ना अनुभवहरू लेखे। नोबेल पुरस्कार विजेता रविन्द्रनाथ टेगोरले वर्ष 1926 इटलीको भ्रमण गर्नुभएको थियो। 1931 डिसेम्बरमा लन्डनमा भएको गोलमेज सम्मेलनबाट भारत फर्कने क्रममा महात्मा गान्धीले रोमको भ्रमण गरेका थिए। ब्रिटिस इन्डियन आर्मीमा सेवा गर्ने भारतीय सेनाहरू दोस्रो विश्वयुद्धको समयमा जर्मन र मुसोलिनीको सेना विरुद्ध लड्दै इटलीमा तैनात भएका थिए। भारत र इटलीबीच कूटनीतिक सम्बन्ध 1947 स्थापित भएको थियो। दुई देशबीच ठूलो सङ्ख्यामा भारतीय डायस्पोरा र इटलीमा लामो समयदेखि रहेको इन्डोलोजिकल स्टडिज परम्पराले प्रेरित जनता जनता बीचको बलियो सम्बन्धको आनन्द लिन्छन्। 2023 दुवै देशले कूटनीतिक सम्बन्ध स्थापनाको 75 वर्षोत्सव मनाएका थिए। दुई दिने आधिकारिक भ्रमणमा 19 मई 2026 इटलीको रोम पुग्नुभयो। उहाँको यस भ्रमणको उद्देश्य विभिन्न क्षेत्रहरूमा भारतको सामरिक साझेदारीलाई बढाउनु थियो। विदेश मन्त्रालयले यो भ्रमण दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ चरण रहेको जनाएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै मन्त्रालयले भनेको छ, भारत इटली रणनीतिक साझेदारीमा नयाँ अध्याय लेखिएको छ। भारत र इटलीबीच लामो र बहुआयामिक साझेदारी रहेको छ र यो भ्रमणले द्विपक्षीय सहयोगलाई नयाँ गति दिने अपेक्षा गरिएको छ। श्री मोदीले यसअघि जुन 2024 G7 शिखर सम्मेलनमा भाग लिन इटलीको भ्रमण गर्नुभएको थियो। रोम पुगेपछि प्रधानमन्त्री मेलोनीले प्रधानमन्त्री मोदीको स्वागतमा रात्रिभोजको आयोजना गर्नुभएको थियो। यसपछि प्रतिष्ठित कोलोसियमको भ्रमण गरियो। दुई नेताबीच विभिन्न विषयमा विचार आदान प्रदान भएको थियो। प्रधानमन्त्री मोदीलाई विमानस्थलमा औपचारिक स्वागत गरिएको थियो। उहाँलाई उपप्रधान तथा विदेश मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्री एन्टोनियो ताजानीले स्वागत गर्नुभएको थियो। इटलीको राजधानी होटलमा उहाँको स्वागतका लागि ठूलो संख्यामा भारतीय समुदायका मानिसहरू भेला भएका थिए, जहाँ उहाँको स्वागत गर्न सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिएको थियो। प्रधानमन्त्री मोदीले भारतीय समुदायका सदस्यहरूसित कुराकानी गर्नुभयो र कार्यक्रम स्थलमा भेला भएका समर्थकहरूको शुभकामनालाई स्वीकार गर्नुभयो। बातचितको क्रममा प्रधानमन्त्रीले एक बालकको अटोग्राफमा हस्ताक्षर पनि गर्नुभयो अनि बालकलाई पोर्ट्रेट उपहार दिनुभयो। भ्रमणको दोस्रो दिन प्रधानमन्त्री मोदीले प्रधानमन्त्री मेलोनीसित प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो। छलफल सामुद्रिक सुरक्षा र बलियो कनेक्टिभिटीमा केन्द्रित थियो। इटलीले भारतलाई सम्पूर्ण भूमध्य सागरीय क्षेत्रमा पहुँच प्रदान गर्दछ। यो आपूर्ति श्रृङ्खला र रक्षा साझेदारीको दृष्टिले महत्त्वपूर्ण छ। दुवै नेताहरूले दुवै राष्ट्रको आर्थिक गतिशीलतालाई संयोजनका लागि आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याए। उनीहरूले वर्ष 2029 द्विपक्षीय व्यापार 20 अरब युरो पार गर्ने विश्वास व्यक्त गरे। दुवै नेताहरू सहमत भए कि भारत मध्यपूर्वीय युरोप आर्थिक करिडोरले आधुनिक यातायात र पूर्वाधार, डिजिटल नेटवर्क, ऊर्जा प्रणाली र लचिलो आपूर्ति श्रृङ्खलाको माध्यमबाट क्षेत्रहरूलाई जोड्ने उद्देश्यका साथ एक दृष्टिकोण प्रतिनिधित्व गर्दछ र भारत र इटली पनि यस दृष्टिकोणलाई वास्तविकतामा परिणत गर्न अन्य साझेदारहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छन्। सेप्टेम्बर 2023 दिल्लीमा G20 शिखर सम्मेलनको छेउछाउमा IMEC को घोषणा गरिएको थियो। उनीहरूले भने कि दुई देशहरूले इटलीको डिजाइन र विनिर्माण उत्कृष्टता र भारतको द्रुत आर्थिक विकास, इन्जिनियरिङ प्रतिभा, स्किल, इनोभेसन र इकोसिस्टम र उद्यमशीलताको शक्तिको बीचमा एक बलियो तालमेल निर्माण गर्ने लक्ष्य राखेका छन्, जसमा 100 भन्दा बढी युनिकर्न र लगभग 2 लाख स्टार्टअपहरू समावेश छन्।

0: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। पश्चिम बंगाल सरकारले राज्यका सबै मदरसाहरूमा बिहानको प्रार्थना सभा अवधि वन्दे मातरम गान तत्काल प्रभावले अनिवार्य गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पुलिस अनि रेलवे सुरक्षा बल आरपीएफलाई पक्राउ परेका बंगलादेशी घुसपेटीहरूलाई अदालतमा पेश गर्नुको साटो सीधा सीमा सुरक्षा बललाई सुम्पने निर्देश दिनुभएको छ। आरजीकर मेडिकल कलेज एवं अस्पतालमा महिला चिकित्सकको दुष्कर्म अनि हत्या मामिलामा कलकत्ता उच्च न्यायालयले मामिलाको पुनः जाँच गर्ने निर्देश दिएको छ। दार्जीलिङ लोकसभा सांसद राजु विष्टले 1 जूनदेखि रोहिणीको टोल ट्याक्स बन्द हुने घोषणा गर्नुभयो अनि अखिल भारतीय गोर्खा लीगका पूर्व अध्यक्ष स्वर्गीय मदन तामाङको 16 पुण्यतिथिको अवसरमा आईजीजीएफ भाजपा लगायत अन्यले श्रद्धाञ्जली अर्पण गरेको छ। पश्चिम बंगाल सरकारले राज्यका सबै मदरसाहरूमा बिहानको प्रार्थना सभा अवधि वन्दे मातरम गान तत्काल प्रभावले अनिवार्य गरेको छ। यो आदेश मदरसा शिक्षा निर्देशालयद्वारा जारी गरिएको हो। अधिसूचना अनुसार यो निर्देश सरकारी मोडल मदरसाहरू, सरकारी सहायता प्राप्त मदरसाहरू, मान्यता प्राप्त गैर सहायता प्राप्त मदरसाहरू साथै अल्पसंख्यक मामिला अनि मदरसा शिक्षा विभाग अन्तर्गत संचालित अनुमोदित शिशु शिक्षा केन्द्रहरू अनि माध्यमिक शिक्षा केन्द्रहरूमा लागू हुनेछ। अधिकारीहरूले बताए अनुसार यो कदमको उद्देश्य विभाग अन्तर्गत आउने सबै शैक्षणिक संस्थानहरूमा प्रार्थना सभाको प्रक्रियाहरूमा एकरूपता ल्याउनु हो। यस आदेशलाई लागू गर्न जिल्ला मेजिस्ट्रेटहरू, स्कूलका जिल्ला निरीक्षकहरू अनि पश्चिम बंगाल मदरसा शिक्षा बोर्डलाई सूचना पठाइएको छ। यो घटनाक्रम राज्य सरकारद्वारा सबै सरकारी अनि सहायता प्राप्त स्कूलहरूमा वन्दे मातरम गान अनिवार्य गरिएको लगभग 1 सप्ताहपछि अघि आएको हो। यसैबीच यो कदम केन्द्र सरकारद्वारा राष्ट्रिय प्रतीकलाई सम्मानसित सम्बन्धित प्रावधानलाई अझ अधिक सुदृढ बनाउने प्रयासहरू बीच आएको हो। केन्द्र सरकारले राष्ट्रिय मानको अपमानको रोकथाम अधिनियम 1971 संशोधनको प्रस्ताव राखेको छ, जसमा वन्दे मातरममा बाधा हाल्न एक दण्डनीय अपराध बनाउन पनि सामेल छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पुलिस अनि रेलवे सुरक्षा बल आरपीएफलाई पक्राउ परेका बंगलादेशी घुसपेटीहरूलाई अदालतमा पेश गर्नुको साटो सीधा सीमा सुरक्षा बललाई सुम्पने आदेश दिनुभएको छ। हाउडामा आज आयोजित प्रशासनिक बैठकपछि मुख्यमन्त्रीले यस्तो मन्तव्य दिनुभएको हो। मुख्यमन्त्रीले भन्नुभयो, हाउडा रेल स्टेशन देशको सबैभन्दा व्यस्त रेलवे स्टेशनहरू मध्ये एक हो, जहाँ प्रतिदिन ठूलो संख्यामा यात्रीहरूको आवागमन हुने गरेको छ। यस्तोमा अवैध घुसपेटको पहिचान अनि निगरानीका लागि स्टेशन परिसरमा कड़ा नजर राखिनु जरूरी छ। पुलिस आयुक्त अनि आरपीएफलाई निर्देश दिएको छ कि नागरिकता संशोधन कानून सीएए दायराभित्र नपर्ने कुनै पनि बंगलादेशी घुसपेटीहरू यदि हाउडा स्टेशनमा पक्रा परे उनीहरूलाई अदालत लाने कुनै आवश्यकता छैन। यस्ता घुसपेटीहरूलाई भोजन उपलब्ध गराएपछि सीधा पेट्रापोल सीमा अथवा बसिरहाट सीमा चौकी लैजान भनिएको छ। मुख्यमन्त्रीले भन्नुभयो, प्रत्येक सप्ताह पक्राउ परेका घुसपेटीहरूको संख्याको विवरण पुलिस महानिर्देशकको माध्यमबाट मुख्यमन्त्री कार्यालयलाई पठाउनु पर्नेछ। उहाँले बताए अनुसार केन्द्र सरकारको तर्फबाट यस सम्बन्धमा पछिल्लो वर्ष नै दिशानिर्देश जारी गरिएको थियो, तर पूर्ववर्ती राज्य सरकारले लागू गरेनन्। अब राज्यमा नयाँ सरकार बनिएपछि यी निर्देशहरूलाई प्रभावी गरिँदैछ। उल्लेखनीय छ, नागरिकता संशोधन अधिनियम अन्तर्गत बंगलादेश, पाकिस्तान अनि अफगानिस्तानबाट धार्मिक उत्पीड़नका कारण भारत आएका हिन्दू, सिख, बौद्ध, जैन, पारसी अनि इसाई समुदायका मानिसहरूलाई शरणार्थीको दर्जा दिइएको छ। केन्द्रीय गृह मन्त्रालयको अधिसूचना अनुसार 31 दिसम्बर 2024 भारत आएका यस्ता मानिसहरूलाई देशबाट निष्कासित गरिने छैन। राज्य सरकारको आग्रहमा केन्द्र सरकारको निर्णय अनुसार राज्यमा 20 जूनसम्म केन्द्रीय सुरक्षा बल रहनेछ। विधानसभा चुनाव सम्पन्न भएपछि पनि सरकारले केन्द्रीय सुरक्षा बललाई राज्यमा तैनात राखिराखेको छ। गत हप्ता राज्यको सुरक्षा व्यवस्थाको गहन समीक्षा गरिएको थियो। समीक्षापछि राज्यबाट चरणबद्ध रूपमा सुरक्षा बललाई हटाउने निर्णय लिएको थियो। यस अन्तर्गत 100 कम्पनीलाई पहिलो चरणमा राज्यबाट फर्काउने आदेश जारी गरिएको थियो, तर खबर अनुसार मुख्यमन्त्री शुभेन्दु अधिकारीको आग्रहमा 20 जूनसम्म राज्यमा सीएपीएफको 500 कम्पनी तैनात तैनातको आदेश जारी गरिएको छ। केन्द्रीय गृह मन्त्रालयले दिएको आदेश अनुसार सीआरपीएफको 200, बीएसएफको 150, सीआईएसएफको 50, आईटीबीपीको 50 अनि एसएसबीका 50 कम्पनी राज्यमा कानून व्यवस्था बनाइराख्नको लागि 20 जूनसम्म राज्यमा तैनात रहनेछ। केन्द्रीय बलको तैनाथीमा उनीहरूको ट्रान्सपोर्ट अनि लजिस्टिकको जिम्मेवारी राज्य सरकारको हुनेछ। राज्य सरकारद्वारा कानून व्यवस्थाको मध्यनजर यसको माग गरिएको थियो। राज्यको दक्षिण 24 परगना जिल्लाको फाल्टा विधानसभा सीटमा पुनर्मतदान सम्पन्न भयो। 3 बजेसम्म 74.10% मतदान दर्ता गरियो। निर्वाचन आयोग अनुसार बिहान 7 बजेदेखि मतदाताहरूमा भारी उत्साह देखिएको थियो। अधिकांश मतदान केन्द्रहरूमा लामो लहर देखिएको थियो।
1: राज्यमा भारी गर्मी अनि उष्णतामा पनि ठूलो संख्यामा मतदाता बिहानदेखि नै मतदान केन्द्रहरूमा पुगेका थिए। महिला, युवा अनि बुजुर्ग मतदाताहरूको सक्रिय भागीदारी पनि देखिएको थियो। धेरै बुथहरूमा दिउँसोसम्म मतदाताहरूको भीड देखिएको थियो। पुनर्मतदानलाई शान्तिपूर्ण

0: अनि निष्पक्ष सम्पन्न गर्न सम्पूर्ण विधानसभा क्षेत्रमा सुरक्षाको कडा व्यवस्था गरिएको थियो। केन्द्रीय बलको 35 कम्पनी तैनात गरिएको थियो, जबकि कुनै पनि आपात स्थितिसित जुझ्नका लागि 30 क्विक रेस्पोन्स टिमलाई सक्रिय राखिएको थियो। तथापि मतदानको सुरुवाती चरणमा तृणमूल कंग्रेस उम्मेद्वार जहाँगीर खानको घर नजिक स्थित केही बुथहरूमा पार्टी एजेन्टहरूको अनुपस्थितिको खबर आएको थियो। बताइएको थियो कि कम से कम 2 बुथहरूमा तृणमूल एजेन्ट उपस्थित थिएनन्। उल्लेखनीय छ, 29 अप्रेलको दिन विधानसभा चुनावको दोस्रो चरणमा फाल्टा सिटमा इलेक्ट्रोनिक भोटिङ मसिनमा कथित गडबडी अनि धाँधलीको आरोपपछि निर्वाचन आयोगले सम्पूर्ण विधानसभा क्षेत्रमा पुनर्मतदान गराउने निर्णय लिएको थियो। यसैबीच तृणमूल कंग्रेस उम्मेद्वार जहाँगीर खानले मतदानको 48 घण्टा पहिले चुनावबाट हट्ने घोषणा गरेका थिए, तथापि निर्वाचन आयोगको नियम अनुसार उनको नाम अझै पनि इलेक्ट्रोनिक भोटिङ मसिनमा रहेको छ। आकाशवाणी खरसाङका लागि प्रवेश राईको रिपोर्ट।
1: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: यो आकाशवाणी खरसाङ हो। अब सुन्नुहोस् रहल समाचार। आरजीकर मेडिकल कलेज एवं अस्पतालमा महिला चिकित्सकको दुष्कर्म अनि हत्या मामिलामा कलकत्ता उच्च न्यायालयले आज महत्वपूर्ण आदेश जारी गर्दै मामिलाको पुनः जाँच गर्ने निर्देश दिएको छ। अदालतले पीड़ितका परिवारको माग अनि आपत्तिहरूको जाँचका लागि 3 सदस्यीय विशेष जाँच दल गठित गर्न भनेको छ। यो दलले केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईको संयुक्त निर्देशकको नेतृत्वमा काम गर्नेछ। न्यायमूर्ति शम्पा सरकार अनि न्यायमूर्ति तीर्थकर घोषको खण्डपीठले भने अपराधको प्रकृति अनि समाजको सन्तुष्टिलाई ध्यानमा राख्दै यो आदेश दिएको हो। न्यायालयले सीबीआईलाई फेरि घटनास्थलको निरीक्षण गर्न, पीड़ितका परिवारसित बातचित गर्न तथा मामिलासित जोड़िएका सबै दस्तावेज साक्ष्य अनि रेकर्डको गहन जाँच गर्न निर्देश दिएको छ। उच्च न्यायालयले स्पष्ट गरेको छ, मामिलाको अर्को सुनवाई 24 जूनमा हुनेछ। सोही दिन सीबीआईले अदालतमा आफ्नो प्रगति रिपोर्ट पेश गर्नुपर्नेछ। दार्जीलिङका 3 भाजपा विधायकलाई सम्वर्धना जनाइएको छ। सम्वर्धना कार्यक्रम भाजपा दार्जीलिङ जिल्ला कमिटिले आयोजना गरेको थियो। कार्यक्रममा दार्जीलिङ खरसाङ र कालेबुङका विधायकहरू नोमन राई, सोनाम लामा र भरत छेत्रीलाई सम्वर्धना जनाइयो। कार्यक्रममा दार्जीलिङका लोकसभा सांसद राजु विष्ट, भाजपाका दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा साथै मण्डल अध्यक्ष लगायत कार्यकर्ताहरूको व्यापक उपस्थिति रहेको थियो। यस अवसरमा दार्जीलिङ पार्टी कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै एसआईआरमा नाम काटिएकाहरूको नाम जोड्ने काम तकनिकी विषय हो र यसका लागि मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई भनिसकेको जानकारी सांसद राजु विष्टले दिनुभयो। दार्जीलिङका भाजपा जिल्ला अध्यक्ष सञ्जीव लामा पनि यहाँ उपस्थित थिए। श्री विष्टले पहाड़का 3 सीटमा भाजपा उम्मेद्वारलाई विजय बनाएकोमा पहाड़का जनतालाई धन्यवाद दिनुभयो। श्री विष्टले 1 जूनदेखि रोहिणीको टोल ट्याक्स बन्द गर्ने घोषणा पनि गर्नुभयो।
4: यो सुभाष घिसिङजीले बनाएको बाटो बुझ्नुभयो नि, अनि हिँडी अहिलेसम्म जति टोल ट्याक्स भइसक्यो सालाना सायद केही 1-1.5 करोड रुपियाँमा उहाँहरूले यसको सौदा गरेका छन् या अथवा टेन्डर गरेर, अब त मिनि भगत हो टेन्डर हो भगवान् जानु, तर सबै त्यो कुरा म जान्दिनँ। 1 जुनदेखि रोहिणी टेल ट्याक्स बन्द, जनताका लागि म फेरि भन्न चाहन्छु, दार्जिलिङ पहाडका लागि भन्न चाहन्छु, 1 जुन 2026 रोहिणीको टोल ट्याक्स बन्द, कुनै प्रकारको वसुली त्यहाँनिर चल्दैन।
1: विदेश मन्त्री डाक्टर एस जयशंकरले यस वर्षको कैलाश मनसरोवर यात्राको यात्रीहरूको चयन गर्न कम्प्युटरबाट ड्र निकाल्नुभयो। यस वर्षको यात्रा जूनदेखि शुरू भएर अगस्तमा सम्पन्न हुनेछ। विदेश मन्त्रालयले एक बयानमा भनेको छ, निष्पक्ष अनि पारदर्शी कम्प्युटर आधारित चयन प्रक्रियाको माध्यमले 1,000 यात्रीहरूको चयन गरिएको छ। यी यात्री लिपुलेक र नथुला पास हुँदै 20 जत्थाहरूमा प्रस्थान हुनेछ। प्रत्येक जत्थामा 50-50 यात्री हुनेछन्। यात्रा मार्ग अनि जत्थाको जानकारी यात्राको वेबसाइटमा उपलब्ध छ। चयन सम्बन्धी अधिसूचना चयनित भएका यात्रीहरूलाई एसएमएस अनि इमेलको माध्यमबाट पठाइनेछ। आज अन्तर्राष्ट्रिय चिया दिवस हो। यो दिवस संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनद्वारा मनाइने गरिन्छ। यस वर्षको विषय चियाको उपयोगितालाई बनाएर राख्नु, समुदायलाई समर्थन गर्न रहेको छ। यस दिवसको उद्देश्य मेहनती चिया श्रमिकहरूलाई उनीहरूको अधिकार प्रदान गर्नु र उनीहरूलाई जीवनलाई राम्रो बनाउनु हो। सुन्नुहोस् एक रिपोर्ट।
5: आज अन्तर्राष्ट्रिय चिया दिवस हो। भारतको संस्कृतिमा अनि घर घरको चौकामा शोभायमान चिया भारतीय आत्माकै अस्मिता अनि चियाबारी देशको विरासत। एक कविको भनाई यस्तो छ आफ्नो रचनामा, गुड मर्निङ चियाबाट हुन्छ, घर घरमा उज्यालो चियाबाटै हुन्छ, एक कप तातो चियाको चुस्की अनि मेटिन्छ दिनभरिको थकान, मेटिन्छन् तृष्णा वितृष्णा सबै पलभरमा। दार्जीलिङ र नीलगिरीका गरा गराहामा उठ्छन् स्वरहरू गाउँदै हृदयमा स्पन्दित राग। पसिनाको धारा ललाटमा बोकेर पत्ती टिपिरहेकी तरुणी युवतीहरूका निश्चल मुस्कान, टोकरी बोकेर पालो पर्खँदै टौवा घरमा उभिएकी आमाको चौरेका अनुहार, दोहोरिरहन्छ पसिनाहरूमा चियाको इतिहास, दोहोरिरहन्छ श्रमिकहरूको अनवरत कठोर संघर्षको कथा। उषा किरण, प्रादेशिक समाचार एकांश, आकाशवाणी खरसाङ।
1: अखिल भारतीय गोर्खा लीगका पूर्व अध्यक्ष मदन तामाङको 16 पुण्यतिथिको अवसरमा इण्डियन गोर्खा जनशक्ति फ्रन्ट आईजीजीएफद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ। स्मरण रहोस्, सन् 2010 दार्जीलिङ क्लब स्ट्यान्ड साइड परिसरमा उहाँको निर्ममतापूर्वक हत्या गरिएको थियो, तर आजसम्म पनि उहाँको हत्या सम्बन्धी मुद्दा विचाराधीन अवस्थामै रहेको छ। परिवार पक्षले निरन्तर न्यायको माग गर्दै आएको छ भने आईजीजीएफले पनि न्याय प्रणालीप्रति गहिरो विश्वास व्यक्त गर्दै स्वर्गीय मदन तामाङलाई न्याय दिलाउनु पर्ने मागलाई निरन्तर उठाउँदै आएको पार्टीले जनाएको छ। यसै गरी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय प्रवक्ता वाई लामा अनि भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला महिला मोर्चाका सदस्यहरूले स्वर्गीय मदन तामाङको शालिकमा पुगेर श्रद्धाञ्जली तथा भावपूर्ण समवेदना अर्पण गरे। उनीहरूले भारतीय गोर्खा समुदायप्रति मदन तामाङले पुर्याएको योगदान अतुलनीय रहेको बताउँदै उनलाई सधैँ सम्मानका साथ सम्झिरहने धारणा व्यक्त गरे। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले दार्जीलिङ जजबजार स्थित केन्द्रीय पार्टी कार्यालयमा युवा शक्तिका केन्द्रीय समितिका नेतृत्व अनि सदस्यहरूसँग भेटघाट गरी पार्टीको भावी रणनीति अनि कार्यक्रमहरू विषयमा चर्चा गरेका छन्। एक विज्ञप्ति जारी गर्दै श्री थापाले सभामा पहाड़को बदलिदो राजनैतिक परिवेशमा अब युवाहरूले पनि अग्रपंक्ति नेतृत्वको भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिएको बताउनु भएको छ। पश्चिम बंगाल सरकारको मुख्य सचिव कार्यालयले सरकारी कर्मचारीहरूका लागि सूचना तथा मीडियासँग सम्बन्धित आचार संहिताबारे परिपत्र जारी गरेको छ। यो नियम अल इण्डिया सर्भिस, वेस्ट बेंगल सिभिल सर्भिस, पुलिस सर्भिस तथा राज्य सरकार अन्तर्गतका अन्य कर्मचारीहरूमा लागू हुनेछ। यो समाचार युट्युबमा एटएआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। पश्चिम बंगाल सरकारले राज्यका सबै मदरसाहरूमा बिहानको प्रार्थना सभा अवधि वन्दे मातरम गाना तत्काल प्रभावले अनिवार्य गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पुलिस अनि रेलवे सुरक्षा बल आरपीएफलाई पक्राउ परेका बंगलादेशी घुसपैठीलाई अदालतमा पेश गर्नुको साटो सीधा सीमा सुरक्षा बललाई सुम्पने निर्देश दिनुभएको छ। आरजीकर मेडिकल कलेज एवं अस्पतालमा महिला चिकित्सकको दुष्कर्म अनि हत्या मामिलामा कलकत्ता उच्च न्यायालयले मामिलाको पुनः जाँच गर्ने निर्देश दिएको छ। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले 1 जुन देखि रोहिणीको टोल ट्याक्स बन्द हुने घोषणा गर्नुभयो अनि अखिल भारतीय गोर्खा लीगका पूर्व अध्यक्ष मदन तामाङको 16 पुण्यतिथिको अवसरमा आईजीजीएफ भाजपा लगायत अन्यले श्रद्धाञ्जली अर्पण गरेको छ। आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार। पूरा भयो अघिल्लो समाचार लिएर हामी 7:50 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
6: आकाशवाणी सिलगढी अनुष्ठान सुन्छन् मिडिया मुहिप 421.9 मिटर अर्थात् 711 किलोहर्ट्ज एवं न्यूज अन एआईआर एपे। এখন শুনবেন উচ্চ মাধ্যমিক পরীক্ষায় অষ্টম স্থানাধিকারী শ্রেয়সী শীলের একটি সাক্ষাৎকার।

0: सबै भन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। भारत इटाली संयुक्त रणनीतिक कार्ययोजना 2025-2029 दुई देशहरू बीचको सहयोगको लागि व्यावहारिक र अग्रगामी मार्गचित्र प्रदान गर्ने प्रधानमन्त्री श्री मोदीको अडान। केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले क्षेत्रीय अधिकारीहरूसँग गर्नुभयो उच्च स्तरीय सुरक्षा समीक्षात्मक बैठक। भारत र साइप्रस बीचको साझेदारीले भारत तथा युरोपियली संघ बीचको आर्थिक सम्बन्धलाई पनि बलियो बनाउने साइप्रस राष्ट्रपति निकोसको विचार। आगामी 28 मईदेखि 31 मईसम्म नयाँ दिल्लीमा आयोजन हुने भारत अफ्रिका शिखर सम्मेलन स्थगित। अनि राजस्व गुप्तचर निर्देशालय DRI द्वारा महाराष्ट्र, गुजरात, दिल्ली र पश्चिम बंगालमा ई चुरोट तस्करी गर्ने गिरोहमाथि ठूलो कार्यवाही सहित धेरै संख्यामा इलेक्ट्रोनिक चुरोट जफ्त। प्रधानमन्त्री नरेन्द्र मोदीले 5 देशको आफ्नो आधिकारिक भ्रमण पूरा गर्नुभयो। उहाँ अन्तिम चरणको भ्रमणमा इटालीको भ्रमण समाप्त गरी आज नयाँ दिल्ली फर्किनुभयो। हिजो भारत र इटालीले आफ्नो सम्बन्धलाई विशेष रणनीतिक साझेदारी अघि बढ़ाउने घोषणा गरे। वार्तापछि प्रधानमन्त्री मोदीले संयुक्त प्रेस विज्ञप्तिमा भारत इटली संयुक्त रणनीतिक कार्ययोजनाले दुई देशहरू बीच भएको सहयोगका लागि व्यावहारिक र अग्रगामी मार्ग चित्र प्रदान गर्नेछ भन्नुभयो।
1: हमने हमारी भावी साझेदारी को और सशक्त बनाने के लिए विस्तृत रूप से चर्चा की। भारत इटली ज्वाइंट स्ट्रेटेजिक एक्शन प्लान 2025-2029 हमारी साझेदारी को एक प्रैक्टिकल और फ्यूचरिस्टिक ढांचा प्रदान करता है। हम इस पर समयबद्ध तरीके से आगे बढ़ रहे हैं। हमारे साझा प्रयासों में द्विपक्षीय व्यापार 20 बिलियन यूरो के लक्ष्य की ओर तेजी से बढ़ रहा है।
0: इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले भन्नुभयो विशेष रणनीतिक साझेदारीले भारत इटाली सम्बन्धको बढ़दो गहिराईलाई प्रतिविम्बित गर्दछ जुन पारस्परिक विश्वास र साझा मूल्यहरूमा आधारित छ। केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले आज नयाँ दिल्लीमा क्षेत्रीय अधिकारीहरूसँग उच्च स्तरीय सुरक्षा समीक्षात्मक बैठक गर्नुभयो। बैठकको क्रममा हालैमा धेरै रेल आगलागीका घटनाहरूको प्रारम्भिक अनुसन्धानमा असामाजिक तत्वहरूको संलग्नता रहेको थाहा लागेको छ। मन्त्रालयले त्यस्ता घटनाहरूलाई गम्भीरतापूर्वक लिएको र रेलवे सुरक्षा बल RPFले सक्रिय रूपमा अनुसन्धान गरिरहेको बताएको छ। सुरक्षा समीक्षात्मक बैठकको क्रममा सुधारिएको रिपोर्टिङ प्रणाली मार्फत गुप्तचर संकलन संयन्त्रणलाई बलियो बनाउन विशेष जोड़ दिएको थियो। यसबाहेक प्रविधिमा आधारित सुरक्षा प्रणालीहरू बढ़ाउने, रेलवे नेटवर्कमा सीसीटीभी कवरेज विस्तार गर्ने र संचालन सुरक्षा सुधार गर्ने कुरामा जोड़ दिएको थियो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र संयुक्त राज्य अमेरिकाका प्राकृतिक साझेदारीको रूपमा काम गरिरहेको र प्रविधि, नवप्रवर्तन, रक्षा, डिजिटल डेटा केन्द्रहरू, क्वान्टम कम्प्युटिङ र चिकित्सा उपकरणहरू सहित विभिन्न क्षेत्रहरूमा एक अर्काका पूरक रहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा अमेरिकी चेम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्रीको वार्षिक नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै श्री गोयलले उक्त विचार व्यक्त गर्नुभएको हो। यसै क्रममा उहाँले दुई देशहरू बीचको साझेदारी पारस्परिक विश्वास र साझा आर्थिक हितले बलियो बन्ने विश्वास पनि व्यक्त गर्नुभयो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आधिकारिक भ्रमण अवधि क्रममा नर्वेका प्रधानमन्त्री योनास गहर स्टोरालाई अर्किड चित्र र अर्किड पेपरवेट उपहार दिनुभएको थियो। सिक्किम राज्यमा फुल्ने अर्किड र फनहरू मिलाएर बनाएका यी उत्कृष्ट कलाकृतिहरूले पूर्ण उपहारले पूर्वी हिमालयको असाधारण जैविक विविधताको समृद्धिलाई प्रतिनिधि गर्दछ। प्रत्येक फूल र फनलाई स्थानीय कारिगरहरूले सावधानीपूर्वक हातले छनौट र संरक्षण गरेका हुन्छन्। श्री मोदीले आइसल्याण्डकी प्रधानमन्त्री क्रिस्टन फ्रस्टोडालाई तेन्जिङ नोर्गेले प्रयोग गरेको आइस एक्सको प्रतिकृति उपहारका रूपमा प्रदान गर्नुभएको थियो। आइस एक्सको प्रतिकृतिले सन् 1953 सर एडमन्ड हिलरीसँग सागरमाथाको पहिलो सफल आरोहणको क्रममा तेन्जिङ नोर्गेले बोकेका पौराणिक उपकरणलाई श्रद्धाञ्जली अर्पण गर्दछ। स्टीलमा काठको लौरो मोरेको उक्त प्रतिकृतिले उच्च उचाइ पर्वतरोहणका लागि आवश्यक सरलता, लचिलोपन र परिशुद्धतालाई प्रतिबिम्बित गर्दछ। स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले स्वास्थ्य सेवा प्रणालीलाई रूपान्तरण गर्न कृत्रिम बुद्धिमत्ता तथा एआईको सम्भावनामाथि प्रकाश पार्दै भन्नुभयो, एआईले स्वास्थ्य सेवा वितरणमा अपार अवसरहरू प्रदान गर्दछ, तर यसलाई बलियो नियमहरू, कठोर अनुसन्धान र नैतिक निरीक्षणद्वारा निर्देशित हुनुपर्छ। जेनेभामा 19 विश्व स्वास्थ्य सभाको क्रममा एउटा कार्यक्रमलाई सम्बोधन गर्दै श्री नड्डाले भन्नुभयो, भारतले एक दशकभन्दा बढी समय अघि प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा 2015 डिजिटल इण्डिया पहल शुरू गर्दै बलि डिजिटल चक बसालेको थियो। यसरी नै उहाँले अझ भन्नुभयो, यो पहलले भारतलाई डिजिटल रूपमा सशक्त समाज र ज्ञानमा आधारित अर्थतन्त्रमा रूपान्तर